जिनी बान्दा ताबुक बो हाचुक निरसाब मुं बान्दा नरखनाय दंगो अजरो फादे चिकन छा लेलामा